جی تو لسنرز ویلکم بیک, ریڈیو 97.1 FM کے لائف اسٹوڈیو سے آپ کا میزبان آصف خان ایک بار پھر آپ کے ساتھ. گڈ مارننگ نوٹنگم, گڈ والی مارننگ نوٹنگم میں آپ کو دل کی ادھا گہرائیوں سے خوش آمدید کہتے ہوئے بہت شکریہ ان سماعتوں کا جو اس وقت تک ہمارے ساتھ موجود ہیں 97.1 FM کے لائف اسٹوڈیو پہ یا پھر ڈیپ پہ یا پھر ہماری ایپ پہ. ایک بار پھر سے ریمائنڈ کراتا چلوں کہ ایپ کو آپ کیسے ڈاؤن لوڈ کریں گے. ایپ کو ڈاؤن لوڈ کرنے کے لیے آپ کو جانا پڑے گا گوگل پلے پہ, پلے اسٹور پہ, وہاں پہ جا کے آپ ٹائپ کریں گے ریڈیو فضا 97.1 FM آفیشیل, اور ایک خوبصورت پرپل کلر کے بیک گراؤنڈ کے ساتھ گولڈن کلر کا لکھا ہوا فضا پیج کلر میں یا یلو کلر میں لکھا ہوا آپ کے سامنے آئے گا, اس کو ڈاؤن لوڈ کیجیے, گیٹ کیجیے, اور جب اس کے بعد آپ اسے پلے کریں گے تو یہی آواز ٹھہرے گی آپ کی سماعتوں کی نظر. سامعین ذی وقار, جمعۃ المبارک کا ببرکت دن ہے, اور بے حد خوبصورت گھڑیاں سمیٹتے ہوئے جو میلاد النبی کا یہ مہینہ ہے جس میں سرور دو جہاں آقائے دو جہاں ہمارے دلوں کے تاج, ہمارے سروں کے تاج, اور وہ ہستی جس کی وجہ سے یہ پوری خلقت, یہ پوری کائنات, یہ پوری کائنات کیا, یہ پوری جو کہکشائیں ہیں, سیون گلیکسیز ہیں, وہ مارز وجود میں آئیں اور قربان جائیں. کہ بڑی فیمس یہ حدیث ہے, غالباً میں اگر غلط نہیں ہوں میں مفہوم بیان کیے دیتا ہوں, کہ ایک بار حضرت جبرائیل علیہ السلام آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے, اور آپ صلی اللہ علیہ وسلم نے ازراہ گپ شپ, یعنی کبھی کبھی جب وہی لے کے آتے تو اس کے علاوہ بھی آپ صلی اللہ علیہ وسلم کی ذات منبع ہے رحمت کا, کسی کے ساتھ بھی ہنس کے بات کرنا, وہ بے شک فرشتہ ہو, بے شک وہ نارمل انسان ہو, کوئی بھی ہو, آپ صلی اللہ علیہ وسلم کی ایک عادت تھی, وہ یہ تھی کہ کریمی ہمیشہ جھلکتی تھی آپ صلی اللہ علیہ وسلم کے چہرے سے. ایسے تو نہیں تھا نا کہا کہ مدینہ کی بچیوں نے واحسن من قلم ترکت تو عینی واجمل من قلم طالت النساء خلقت مبرا من کل عیب کاننا کا قد خلقت کما تشاء. اور اس کے بعد یہ حسان بن ثابت کے الفاظ تھے, لیکن قربان جائے حسان بن ثابت نے اتنی خوبصورتی کے ساتھ آپ صلی اللہ علیہ وسلم کے لیے اشعار کہے, تو وہ ذات اس ذات کا منبع, یعنی اتنی بڑی ذات جس کا موضوع ہی صرف اور صرف خوبصورتی, خلقت بیداری کا کام, اور اندھیروں میں ڈوبی ہوئی انسانیت کو باہر نکالنا, صرف یہی مقصد تھا آپ صلی اللہ علیہ وسلم کی زندگی کا. تو حضرت جبرائیل علیہ السلام کے پاس بیٹھے ہوئے, یا حضرت جبرائیل علیہ السلام آپ کے پاس جب تشریف لے کے آئے, تو آپ صلی اللہ علیہ وسلم کی ذات نے پوچھا, جبرائیل یہ تو بتا کہ تیری عمر کیا ہے. تو قربان جائیں جبرائیل علیہ السلام نے عرض کی, یا رسول اللہ مجھے اپنی عمر کا اتنا خاص اندازہ تو نہیں, لیکن یہ میں ضرور جانتا ہوں کہ ایک ٹائم کے بعد, ایک عرصے کے بعد اللہ تعالیٰ کے عرش کے قریب تقریباً 72,000 سال کے بعد ایک ستارہ نمودار ہوتا ہے, جو ستارہ بیسیکلی نور کا ستارہ ہے, وہ ستارہ نمودار ہوتا ہے. اب وہ ستارہ میں نے 72,000 بار چمکتے ہوئے دیکھا ہے. قربان جائیں تو صلی اللہ علیہ وسلم کی ذات نے اپنی مہر نبوت ہٹائی اور کہا کہ جبرائیل دیکھیے کہیں وہ ستارہ یہ تو نہیں. تو آپ صلی اللہ علیہ وسلم کی ذات پہ حضرت جبرائیل علیہ السلام نے درود و سلام کا نذرانہ پیش کرتے ہوئے کہا کہ بے شک یا رسول اللہ یہی وہ ستارہ ہے جس کو میں بڑے غور سے, بڑے پیار سے 72,000 بار دیکھ چکا ہوں. سامعین ذی وقار, تو اس سے ثابت یہ ہوا کہ آپ صلی اللہ علیہ وسلم کی ذات اچھی اخلاق کا منبع تو ہے ہی, ایک ایسی پرسنالٹی جو اس کائنات میں, اس یونیورس میں 110% کمپلیٹ ہے. تو سامعین خود سوچئے کہ جب ہم آپ صلی اللہ علیہ وسلم کی امتی کہلانے کے قابل ہیں, تو آیا ہماری جو عزت نفس ہے, ہمارا جو اکاؤنٹیبلٹی ہے, ہماری جو ایک انویسٹیگیشن رپورٹ ہے جو یہ ثابت کرتی ہے کہ ہم نے کوشش کیا کرنی ہے, ہم نے سمجھنا کیا ہے, ہم نے یہ سمجھنا ہے کہ ہم آپ صلی اللہ علیہ وسلم کی ذات کے امتی ہیں. نوٹنگم شہر کے اندر بہت ساری ایسی کمیونٹیز موجود ہیں, ہم ساؤتھ ایشین کمیونٹیز کو ریپرزینٹ کرتے ہیں, اور اسپیشلی 97.1 FM جتنے بھی کمیونٹی ورک کرتا ہے اس میں صرف اور صرف ایک ایسا سبق جو انسانیت کا ہے, جو برابری کا ہے,
जो हर उस इंसान के लिए आम है जो इंसान हमारी सिविलाइज्ड सोसाइटी में रहता है। साउथ एशियन कम्युनिटी की सबसे बड़ी जो खूबसूरती है, तो वैसे मैं अक्सर कहता हूँ कि बड़े प्यारे खूबसूरत दिल के लोग हैं, बड़े प्यारे नीयतों के स्पेशली मालिक हैं, बड़े खूबसूरत चाह के साथ लोगों के लिए काम करते हैं। इस तरह ये इदारा भी आप लोगों की फलाह बहबूद के लिए दिन रात दुगनी रात दुगनी काम करता है, और ये दुआ गो हूँ ऊपर वाले से कि इसको दिन दुगनी रात दुगनी तरक्की भी अता फरमाए, और जितने भी एसोसिएट अदारे हैं इसके साथ वो भी सारे वर्क कर रहे हैं ताकि हम इस सिविलाइज्ड कम्युनिटी को मज़ीद सिविलाइज्ड कर सकें। और जितने भी लोग जितने भी अहबाब हमारे साथ फ्रीक हों, आप सलातुस्सलाम की ज़ात के तवस्सुत से, आप सलातुस्सलाम की ज़ात के वसीले से, आप सलातुस्सलाम की ज़ात के इखलाकियात के उस मंबे की रोशनी से हम उस लेवल तक पहुँचे कि कम अज़ कम हम अपने आप को जो मुस्लिम कम्युनिटी है वो आप सलातुस्सलाम का उम्मती कहलाने के काबिल हो। बराबरी का दर्ज तो हर जगह पे दिया है। आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात ने जुमातुल विदा का जो हज्जतुल विदा का जो आखिरी खुतबा था उसमें क्या कहा था, यही था कि आज ना किसी काले को गोरे पे, ना किसी अरबी को अजमी पे, ना किसी अजमी को अरबी पे कोई अहमियत हासिल है, मेरी नज़र में सब बराबर हैं, और अल्लाह की नज़र में सबसे ख़ास वो है जिसकी परहेजगारी ज़्यादा हो, जिसके अखलाकियात बहुत ज़्यादा अच्छे हों। और यही वो चीज़ें हैं जिनकी वजह से हम पहचाने जाएंगे योम महशर यानी डे ऑफ जजमेंट कि हमने क्या खोया क्या पाया। और अब जब आप सलातुस्सलाम की वो सवारी मदाने महशर में इन होगी, कुर्बान जाएं दुरूदोसलाम के नजराने होंगे हर तरफ से, और फरिश्ते पढ़ रहे होंगे दुरूदोसलाम अस्सलातुस्सलाम अलैका या रसूलल्लाह, और हो सकता है कि कुछ फरिश्ते दफ बजा के भी इस्तकबाल कर रहे हों कि जैसे मदीना की बच्चियों ने किया था कि चबारों पे चढ़ गई थी, और आप सलातुस्सलाम की ज़ात जब तरीके हिजरा से मदीना पाक में एंटर हुई जहाँ से अब हदूद हरम शुरू होती है, तो कमाल जाए वहाँ की बच्चियों ने दफ बजा के आप सलातुस्सलाम का इस्तकबाल किया, और उन सारे मुहाजरीन का अंसार ने दिल के साथ इस्तकबाल किया, और क्या खूबसूरत एक इस्लामी मुआशरे की बुनियाद रखी गई जिसको ग्रीन सल्तनत भी कहा गया। सब सल्तनत यानी मदीनतुल मुनव्वरा रोशनियों का शहर, उस शहर की यसरब में बुनियाद रखी गई। सहरा रेत का वो मैदान जो सिर्फ और सिर्फ एक रेतीला मैदान था जहाँ पे सिर्फ और सिर्फ खजूरें उगती थी, वहाँ से फिर ट्रेडिंग भी शुरू हुई, वहाँ से फिर बिजनेस